0: दे, बस यो प्रकार ले। तब यो गोप्य तत्व पनि बताउने गुरु को कृपा तपेरु माथि भयो। अब वास्तविक गुरु भगवत प्राप्त गुरु संत कसरी चिन्ने त्यो बारे में बताउने छु, तर आज हैन भोलि। श्रीमद् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35800 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: बात जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल आश्विन महिनाको 13 गते मंगलबार, ईस्वी सम्वत सेप्टेम्बर 29 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आश्विन कृष्ण पितृपक्ष चलिएको छ। आज आश्विन कृष्ण पितृपक्षको तृतीय तिथि साँझमा 6:36 त्यसपछि चतुर्थी तिथि लाग्नेछ। नक्षत्रमा अश्विनी बिहानमा 11:20 त्यसपछि भरणी नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा व्याघात 8:29 त्यसपछि हर्षण योग लाग्नेछ। करोडमा बढी अहोरात्र रहनेछ। आनन्दादि योगमा आज अमृत योग रहनेछ। सूर्य कन्या राशिमा चन्द्रमा मेष राशिमा रहनेछन्। आजको दिनमान 29:48 अर्थात 11:57 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:56 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 5:52 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 6:37 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 7:19 रहेको छ। आज विश्व मोटु दिवस रहेको छ। आजै स्वर श्राद्धको तृतीय तिथिको श्राद्ध गर्ने दिन रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूका लागि आज अतिरिक्त धन प्राप्त हुनाले सुख पूरा गर्न सकिनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढ़ाउने समय रहेको छ। व्यक्तिगत खुशीका लागि कुनै कुरामा खर्च बढ़ने समय रहेको छ। आर्थिक पक्ष कमजोर भएमा मित्रको सहायता लिन सकिनेछ। श्रमप्रति श्रद्धाभाव उत्पन्न हुनेछ। आफैले गरेको मेहनत र लगनशीलताद्वारा धनार्जन गर्नुका साथै वैभवयुक्त जीवन भोग्न पाइने समय रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूका लागि आज आमदानी बढ्नेछ। कुनै प्रशासनिक अथवा व्यवस्थापकीय कार्यका लागि समय अनुकूल रहेको छ। तामा र रातो चीजबीजमा फाइदा हुने देखिन्छ। प्राय सबै काममा तपाईँकै संयोजकत्व र भूमिका रहने देखिन्छ। तर पनि केही समय व्यक्तिगत खुशी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ। आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसर देखा पर्नेछ। प्रयास गरेमा खुबी र क्षमताको पहिचान हुने समय पनि आज रहेको छ। अब मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूका लागि आज हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन रहेको छ। ठूला आशा र महत्वाकांक्षा त्यागेर अघि बढ्नुहोला। गरेका प्रयास र उद्यममा अलि बढ़ी संघर्ष र चुनौती झेल्ने समय पनि रहेको छ। कुविचार भ्रम चिन्ता र शंका मलारिने समय रहेको छ। त्यसैले लक्ष्यप्रति सचेत हुन आवश्यक छ। सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो हुँदैन। नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनुहोला, नत्र बेकारको अफवाह फैलिने डर पनि हुनेछ। अब कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूका लागि आज जागिरमा बढ़ुवा अथवा पुरस्कार पाउने समय रहेको छ। प्रसिद्धि कमाउने मौका पनि रहेको छ। प्रयास गरेमा उच्च अहोदा र मान सम्मान प्राप्त गर्न सक्नुहुनेछ। थालेको काम बीचमा नै अवरूद्ध हुन सक्ने भएकाले फेरि प्रयास गरेमा राम्रो हुनेछ। खर्च बढे पनि विगतको लगानी हात लागि हुनेछ। काम धन्दामा सहजताको अनुभूति हुनेछ। घर परिवारमा पनि समझदारी रहनेछ। अझ साथी संगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नेछ। अब सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूका लागि आज मेहनत गर्नुपर्ने दिन रहेको छ। कुनै परीक्षा अथवा प्रतिस्पर्धामा सहभागी हुनु छ भने निराश नभई प्रयास गर्नुहोला। रिजल्ट तपाईँको पक्षमा आउने निश्चित छ। दायित्व र जिम्मेवारी थपिने समय पनि रहेको छ। कार्यक्षेत्रमा हाकिम अथवा गुरूवर्ग तथा घरमा अभिभावकको सान्निध्यता पाइने र विचार तथा भावना ग्रहण गर्ने दिन रहेको छ। सेवा चाकरीमा पनि केही समय दिनुपर्ने रहेको छ। सिनियर स्टाफलाई रिझाउन सकिनेछ। व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति अथवा थप अध्ययनका लागि प्रयास गर्ने दिन पनि आज रहेको छ। अब कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूका लागि आज मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ। कर्मचारीप्रति समर्पित भइनेछ र प्रतिष्ठामा वृद्धि हुनेछ। दिन दुखी रोगी र पाका व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आवास हुनेछ। कार्यक्षेत्रमा गजबले समय व्यतीत हुनेछ। अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुखीलाई सहयोग गर्नु अथवा कुनै धार्मिक क्षेत्रमा दान गर्नु उचित हुनेछ। साथीको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ। कामधन्दा तपाईँको तनावको विषय बन्न सक्छ। सकेसम्म

0: प्रेम र रोमान्सका लागि समय निकाल्दा राम्रो हुनेछ। अब तुला राशि हुने व्यक्तिहरूका लागि आज अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु उपयुक्त हुनेछ। खनिज पदार्थ र पुरातात्विक चीजबीजको व्यवसायमा फाइदा हुनेछ। मनोबल र आत्मा कमजोरी देखा पर्न सक्छ। कामधाम र जिम्मेवारीमा मात्र होइन आफ्नो तन्दुरुस्ती र स्वास्थ्य पक्षको पनि ख्याल गर्नुपर्नेछ। किताब प्राक्टिकल र ल्यापटपमा मात्र घुरिएर दिमाग भारी हुने समय रहेको छ। एकाग्रताका लागि ध्यान मेडिटेशन र योग गर्नु निकै राम्रो हुनेछ। अब वृश्चिक राशि हुने व्यक्तिहरूका लागि आज काममा निकै व्यस्त रहनुपर्ने समय रहेको छ, तर सहकर्मीको साथ पाउनले दिन सजिलै बित्नेछ। मेहनतको परिणाम पनि राम्रै मिल्नेछ। बेलुकी पख रोमान्टिक र चञ्चल मनस्थिति बन्न सक्छ। इच्छा अनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ। यस अवसरमा मनमा ज्वरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनुहोला। मनमा वैराग्य जाग्ने र एकरोह बन्ने समय रहेको छ। सकेसम्म राम रोस त्यागेर सरल व्यवहार र सादा जीवन शैलीलाई अनुसरण गर्नु राम्रो हुनेछ। अब धनुराशि हुने व्यक्तिहरूका लागि आज आफ्नो मिल्ने साथीसँग दूरी बढ्दा मात्र उसको महत्व कति छ भन्ने आभास हुने दिन रहेको छ। स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्न सक्छ। प्रेमी अथवा प्रेमिकाको अहंकार घमण्ड र जिद्दीपना बन्नेछ। आफ्ना कुरा राख्न खोज्दा विवादको सम्भावना भएकाले आज नबोलेकै राम्रो हुनेछ। बेकरी क्याटरिङ फास्टफूड माटोको सामग्री औजार भाँडाकुँडा आदिका व्यवसायी भने खुशी हुने दिन रहेको छ, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्न सक्ने देखिन्छ। अब मकर राशि हुने व्यक्तिहरूका लागि आज छोराछोरीको क्रियाकलाप र उन्नति प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन रहेको छ। परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिनेछ। अन्तरिक्ष प्रतिभाको प्रस्फुटन हुने राम्रो दिन रहेको छ। कला र साहित्यप्रति झुकाव बढ्नेछ। फुरेको विषयवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ। कसैप्रति अलि बढी आकर्षित हुन पुगेको भान हुनेछ, तर यति बेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु उचित हुनेछ। बुद्धि कौशलको प्रयोग गरी चलाखी पूर्वक काम गर्दा अतिरिक्त पैसा हात लाग्नेछ। अब कुम्भ राशि हुने व्यक्तिहरूका लागि आज घरभित्रका झिना मसिना काममा व्यस्त रहँदा समय बितेको पत्तै पाइँदैन, तर सानातिना र बेकामे कुरामा झन अल्झियो भने निराशा बेहोर्नु पर्नेछ। अध्ययन अध्यापनका दृष्टिकोणले कमजोर समय रहेको छ। मेहनतको उत्कृष्ट नतिजा मिल्ने दिन पनि रहेको छ, तर गेम इन्टरनेटमा झुम्मिने हुँदा पढ़ाई बिथोलिन सक्छ। विद्यार्थीवर्गका लागि खिसी त्यूरी गर्ने अथवा प्रतिद्वन्दीहरूले राजनीतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ, तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सक्नुहुनेछ। अब अन्तिममा मीन राशि हुने व्यक्तिहरूका लागि आज साथी संगीसँग रमाइलो भेटघाट हुनेछ। एक अर्काका गुनासा सुन्ने दिन पनि रहेको छ। देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिनेछ। अहंकार अडान र आडम्बर कमजोरी बन्न सक्छन्। मनमा भ्रम चिन्ता सलबलाउने समय भएकाले सकेसम्म धैर्य र संयम हुन राम्रो हुनेछ। कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने दिन रहेको छ। साथै बोली र व्यवहारमा सेवाग्राहीलाई आकर्षित तुल्याउने दिन रहेको छ। राशिफल बारे जानकारी सँगै लागौं आजको साई सादृश्यका यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कन्या राशिमा चन्द्रमा मेष राशिमा रहनेछन्, त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर दक्षिण र पश्चिम तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलानी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलानी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलानी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:54 बजेदेखि 7:24 बजेसम्म रोग बेला रहनेछ। बिहानमा 7:24 बजेदेखि 8:54 बजेसम्म उद्योग बेला रहनेछ। बिहानमा 8:54 बजेदेखि 10:24 बजेसम्म चौर बेला रहनेछ। बिहानमा 10:24 बजेदेखि 11:55 बजेसम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। मध्याहमा 11:55 बजेदेखि 1:25 बजेसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाती रहेका काम सम्प
1: सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:25 दुई बजेर 55 मिनटसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 2:55 4:25 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। दिनमा 4:25 5:56 समय फेरि रोग बेला रहनेछ। शुभ लाभवादी बेलाको रात्रितर्फ लागौं। साँझमा 5:56 7:25 उद्योग बेला रहनेछ। साँझमा 7:25 8:55 चर बेला रहनेछ। राति 8:55 10:25 लाभ बेला रहनेछ। राति 10:25 11:55 अमृत बेला रहनेछ। राति 11:55 1:25 काल बेला रहनेछ। राति 1:25 2:54 शुभ बेला रहनेछ। राति 2:54 4:24 रोग बेला रहनेछ भने रातिमा 4:24 भोलि बिहानमा 5:54 समय फेरि उद्योग बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, दिनमा 3:00 4:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। बाढ़ी पहिरोले गण्डकीमा 21 जनाको मृत्यु, 11 झोलुङ्गे पुल, 6 पक्की पुलमा क्षति, म्याग्दीका 200 परिवार विस्तार। मनाङको हिमलुङ हिम पहिरोमा थप 2 जनाको सफेला, मृतकको संख्या 4 पुग्यो। जडीबुटी संकलन गर्न गएका हिमलाका 10 र मुका 2 जना सम्पर्क विहीन। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट झण्डै 44,000 युवा नेतृत्वमा 1,00,000ले दिए उम्मेद्वारी, कांग्रेस महाधिवेशन सर्ने तयारी। ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ़्यो। र पोखरामा अन्तर्राष्ट्रिय रोयल ट्रेक ट्राइथ्रोन आयोजना हुने, विपत्तिपछि पर्यटन विभिन्न गर्ने लक्ष्य। अब सुनौ पूरा समाचार। असोज 9 देखि 11 गतेसम्म परेको अविरत वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परे गण्डकी प्रदेशका विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ। बागलुङ, म्याग्दी र मनाङमा गरी 21 जनाको मृत्यु भएको छ भने केही व्यक्ति अझै बेपत्ता छन्। प्राकृतिक विपदमा परेका नागरिकको उद्धार, खोजी, उपचार, राहत र पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार जुटेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो। सोमबार विपद व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको र प्रदेशका 11 जिल्ला विपद व्यवस्थापन समितिको कोषमा न्यूनतम 10 लाख रूपियाँ नगट्ने गरी बजेट व्यवस्थापन गरिएको उहाँले जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, प्रदेश विपद व्यवस्थापन कोषमा 10 करोड़ रूपियाँ विनियोजन गरिएको छ। तत्काल आवश्यक पर्ने खर्च प्रदेश विपद व्यवस्थापन कोषबाट गर्न र कोषको रकम खर्च भइसकेपछि आवश्यकता अनुसार पुनः सोही कोषबाट रकम माग गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। पूर्वाधार, खानेपानी, सिंचाई, स्वास्थ्य, कृषि तथा भेटनरी र एकीकृत सेवा कार्यालयलाई आफ्नो कार्यक्षेत्रमा तत्काल गर्नुपर्ने काम अघि बढ़ाउन भनिएको छ। उहाँले भन्नुभयो, कार्यालयमा उपलब्ध बजेटबाट काम शुरू गर्ने र बजेट अभाव भए अर्थ मन्त्रालय समक्ष माग गर्न निर्देशन दिएका छौं। उहाँले भन्नुभएको छ, उद्धार, राहत तथा उपचार कार्यलाई तीव्र बनाउन नेपाली सेनाको समन्वयमा 3 वटा हेलिकप्टर परिचालन गरिएको छ। हेलिकप्टर मार्फत आइतबार र सोमबार गरी 143 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसक्यो। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, भौगोलिक रूपमा कठिन र दुर्गम क्षेत्रमा पनि उद्धार टोली खटिएको छ। विरल वर्षाका कारण प्रदेशभर 11 झोलुङ्गे पुल, 6 पक्की पुल र 43 सड़क खण्ड पूर्ण रूपमा आवृद्ध भएका छन्। सड़क र भौतिक पूर्वाधारको शीघ्र पुनः संचालन, विस्थापित नागरिकको पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माणको लागि सबै पक्षबीच समन्वय भइरहेको छ। उहाँले भन्नुभयो, अवरूद्ध सड़क तत्काल संचालनमा ल्याउन जिल्ला स्थित पूर्वाधार विकास कार्यालयहरूलाई निर्देशन दिइसकिएको छ। कतिपय अवरूद्ध सड़क खण्ड संचालनमा आइसकेका छन् भने अन्य सड़क खण्ड पनि शीघ्र खुलाउने गरी काम भइरहेको छ। मध्यपाड़ी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनीजमसुम कोरला सड़क र बेसी शहर मनाङ सड़क संचालनमा ल्याउन संघीय सरकारसँग आवश्यक समन्वय भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। उहाँले भन्नुभयो, चाडपर्वको समयमा निकायले थप कठिनाई भोग्नु नपरोस् भनेर वैकल्पिक मार्ग सञ्चालन गर्ने नीति लिएको छ। स्वास्थ्य सेवातर्फ मनाङमा आवश्यक औषधि सहित 2 जना चिकित्सक र 1 जना नर्सलाई हेलिकप्टर मार्फत पठाइएको छ। प्रदेश मातहतका अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र पूर्ण तयारी अवस्थामा रहन कड़ा निर्देशन दिएका छौं। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, बाढ़ी र पहिरोको कारण व्यवस्थापित भएका नागरिकलाई तत्काल राहत तथा सुरक्षित आवासको व्यवस्था गर्न सुरक्षा निकायहरूलाई परिचालन गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी तथा शस्त्र प्रहरी खटिएका छन्। उहाँले भन्नुभयो, आवश्यकताका आधारमा बागलुङ, मनाङ र पर्वतमा नेपाल त्रिपाल टेन्ट तथा स्वास्थ्य सामग्री पठाइएको छ। घरबार विहीन भएका नागरिकले निजी आवास निर्माणका लागि सम्बन्धित स्थानीय विपद व्यवस्थापन समितिमा जानकारी गराउनु पर्नेछ। स्थानीय तहबाट प्राप्त विवरणका आधारमा संयुक्त कोषबाट तोकिएको मापदण्ड अनुसार घर निर्माणका लागि रकम निकासा गरिने भएको छ। नागरिकको सुरक्षा र राहतका लागि सरकार अहोरात र खटिने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री पाण्डेले संयमता अप्नाउन अपील गरेका छन्। विपदको यस घड़ीमा संयमित रहन, जोखिममुक्त क्षेत्रमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालन गर्न म सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु। उहाँले भन्नुभएको छ।
असोज 8 देखि 11 गतेसम्म गरेको वर्षात र बाढ़ी परेको कारण म्याग्दीमाका 200 परिवार विस्थापित भएका छन्। सदरमुकाम बेनीघाट बेनीबाट ग्रामीण क्षेत्रको जोड्ने सड़क अवरूद्ध बनेका, स्थानीय तहसँग संचार यातायात र विद्युत सम्पर्क विच्छेद भएकाले विवरण संकलन आएमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरीले बाढ़ी पहिरोले आजसम्म 200 परिवार विस्थापित भएको जानकारी दिँदै विवरण संकलनका लागि सुरक्षा निकाय र स्थानीय तहलाई परिचालन गरेको बताउनुभयो। पहिलो चरणमा पहिरोमा मृत्यु भएका र विपत्तिको खोजी फँसेकाको उद्धार केन्द्रित भएका छौं। उहाँले भन्नुभयो, संचार पहुँच भएका नभएका ठाउँमा क्षतिको विवरण संकलनका लागि सबै स्थानीय तहमा जनशक्ति परिचालन गरेका छौं। सड़क यातायातको सम्पर्क टुटेकाले प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन भएको छ। पहिरोबाट 6 जनाको मृत्यु र 3 जना बेपत्ता भएको छन्। पहिरोबाट विस्थापित र जोखिममा रहेका घर परिवारलाई सुरक्षित ठाउँमा आश्रय स्थल बनाएर राखिएको प्रजीय गैरेले जानकारी दिनुभयो। सबैभन्दा बढ़ी पहिरोबाट प्रभावित भएका अन्नपूर्ण गाउँपालिका 5 पाउदुरका 78 जनालाई घार र सिकोमा अस्थायी शिविर बनाएर राखिएको उहाँले बताउनुभयो। उहाँका अनुसार पहिरोमा बेपत्ता भएकी बेनी नगरपालिका 3 छेपारेकी कुमार ओलीको बिक, अन्नपूर्ण गाउँपालिका 8 काफल डाँडाका मनोज गर्बुजा र अन्नपूर्ण 5 का 75 वर्षीय ओमबहादुर तिलजाको खोजी जारी छ। अन्नपूर्ण 3 का शिलाकुमारी पाइजा, योगमाया पाइजा, अन्नपूर्ण 8 का सबिन गर्बुजा, मालिका गाउँपालिका 3 का चिरनपुन देवबहादुर पुन र अन्नपूर्ण 5 की जेनी पूर्जाको शव भेटिएको जनाउँदै प्रजीय गैरेले पहिरोका कारण अवरूद्ध बनेको बेनी बागलुङ सड़क आंशिक रूपमा सञ्चालनमा आएको बताउनुभयो। सड़क डिभिजन कार्यालय बागलुङले हलुका सवारी साधन सञ्चालन गर्ने गरी बागलुङ बेनी सड़कको भसपसे खवारा क्षेत्रमा मरमत गरेको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख दिलकुमारी छेत्रीले बताउनुभयो। गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत बेनी दरबाङ सड़कको बेनी तातोपानी खण्डमा तर्फ एकतर्फी यातायात सञ्चालन गर्न मिल्ने गरी मरमत गरेको छ। दरबाङ तर्फबाट पनि सड़क मरमत थालिएको जानकारी दिँदै गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुगजारीले मंगलबारदेखि फापर र खेतको पहिरोमा पनि सड़क मरमतको काम शुरू गरिने बताए। म्याग्दीको रगगंगा अन्नपूर्ण गाउँपालिकाका हुँदै मुस्ताङको कोरोनाका जोड्ने बेनी जमसुम कोरोना सड़कको मुस्ताङ र बेनी तर्फबाट मरमत थालिएको छ। बेनीदेखि गलेश्वरसम्म मंगलबार सड़क खुलेको छ। बेनी र आसपासका क्षेत्रमा मात्र सञ्चालन भएको संचार र विद्युत सेवालाई सबैतिर निरन्तरता दिन नेपाल टेलिकम र विद्युत प्राधिकरण मार्फत मरमतको काम भइरहेको प्रजीय गैरीले बताउनु भएको छ। बेनी बजारमा वैकल्पिक मुहानबाट खानेपानी आपूर्ति गराउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। मनाङ स्थित हिमलुङ हिमालमा पाएको हिमपहिरोमा परिवर्तन भएका मध्ये थप 2 जनाको शव फेला परेको छ। खोज्ता उद्धारमा खटिएका नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनको टोलीले सोमबार 3 शवहरू फेला पारेको हो। एसोसिएशनका अनुसार सोमबार वीरेन्द्र गुरूङ र घनश्याम राईको शव भेटिएको छ। यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो। यसअघि हिमलुङ हिमपहिरोमा गरी ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। हिमाल आरोहण तथा यात्राका क्रममा अचानक आएको हिमपहिरोमा परेर उनीहरू बेपत्ता भएका थिए। घटना लगत्तै उद्धार टोली परिचालन गरी खोजी गाडी तीव्र बनाइएको थियो। अन्य सम्भावित व्यक्तिहरूको खोजी तथा उद्धारको काम अझै निरन्तर जारी रहेको एसोसिएशनले जनाएको छ। जड़ीबुटी संकलन गर्न उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका 10 र मुङका 2 गरी 12 जना सर्वसाधारण सम्पर्कविहीन भएका छन्। सिमकोट गाउँपालिका 2 छिहेका 10 जना र मुङका 2 जना उच्च हिमाली वन क्षेत्रबाट सम्पर्कविहीन भएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। परिवारका अनुसार उनीहरू खारपुनाथ र चिङ्गेली गाउँपालिकाको सीमामा पर्ने त्रिशुली लुम्पे सामुदायिक वन क्षेत्रमा जड़ीबुटी संकलनका लागि गएका थिए। अत्यधिक हिमपात र खराब मौसमका कारण स्थल मार्गबाट खोजी तथा उद्धार गर्न असम्भव भएपछि जिल्ला सुरक्षा समिति हुम्लाले हवाई उद्धारका लागि पहल शुरू गरेको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिदिएन सम्बन्धित निकायमा औपचारिक पत्र पठाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख शंकर भण्डारीले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन मार्फत देशभर झण्डै 44,000 युवा पार्टीको पदीय जिम्मेवारीमा पुगेका छन्। नेपालका राजनीतिक दलहरूको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा युवा नेतृत्व उदाएका हुन्।
पार्टीको नयाँ विधान अनुसार 35 वर्ष मुनिका 43,986 जना युवाले वडादेखि क्षेत्रीय प्रतिनिधिसम्मको जिम्मेवारी पाएका हुन्। नेपालका कुनै पनि पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको यो पहिलो पटक भएको कांग्रेसको विधान मसौदा समितिका सदस्य सचिव प्रताप पौडेलले बताउनुभयो। पार्टीको नयाँ व्यवस्था अनुसार हरेक युवाबाट 35 वर्ष मुनिका एक महिला सहित कम्तीमा 3 जनालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनु पर्ने प्रावधान छ। देशभरका 6,743 वटाबाट कम्तीमा 3 जनाको दरले 20,229 जना निर्वाचित भएका छन्। वडामा क्रियाशील सदस्य संख्याका आधारमा 3 देखि 7 जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। औसतमा 5 जना निर्वाचित भएका हो मान्दा 33,715 जना युवा क्षेत्रीय प्रतिनिधि बनेका छन्। त्यसै गरी गाउँपालिकाको वडामा 1 जना र नगरपालिकाको वडामा 2 जनाको दरले कार्य समिति सदस्यमा निर्वाचित हुने व्यवस्था गरिएको छ। अहिले गाउँपालिकातर्फ 3,215 वडाबाट 3,215 जना र नगरपालिकाको 3,528 वटाबाट 2 जनाको दरले 7,056 जना युवा वडा सदस्यमा निर्वाचित भएका छन्। यसरी 33,715 जना क्षेत्रीय प्रतिनिधि र 10,271 जना वडा सदस्य गरी कुल 43,986 जना युवाले पदीय जिम्मेवारी पाएका हुन्। यी पदहरूमा निर्वाचित हुँदा कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धा भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव उद्दीवक्ता राजु कटुवालले बताए। अधिवेशनमा झण्डै 1,00,000 युवाले विभिन्न पदमा प्रतिस्पर्धा गरेको कटुवालको जानकारी छ। तिनै क्षेत्रीय प्रतिनिधिहरूबाट गाउँ र नगरपालिकाको कार्य समितिमा 1 महिलासहित कम्तीमा 3 जना चयन भइसकेका छन्। अब प्रदेश निर्वाचन क्षेत्रमा 1 जना, संघीय निर्वाचन क्षेत्रमा 2 जना र जिल्ला कार्य समितिमा 1 महिलासहित 3 जना निर्वाचित हुने कारमा छन्। यस्तै क्षेत्रीय प्रतिनिधिहरूबाटै हरेक निर्वाचन क्षेत्रबाट 1 महिलासहित 3 जनाको दरले देशभरबाट 495 जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। यसै गरी 21 जनाको दरले 165 जना महासमिति सदस्य चयन हुन लागेको निर्वाचन समितिले जनाएको छ। विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट 1 महिलासहित 2 जना प्रदेश प्रतिनिधि र 7 प्रदेशमा 2 महिलासहित कम्तीमा 5 जना प्रदेश कार्य समिति सदस्य हुनेछन्। केन्द्रीय कार्य समितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट 1 युवा र 1 युवती गरी कुल 14 जना युवा प्रवेश गर्नेछन्। पार्टीमा यति ठूलो संख्यामा युवाहरूले जिम्मेवारी पाएका छन्। विधान मसौदा समितिका सदस्य सचिव प्रताप पौडेलले भन्नुभयो, 1,00,000 भन्दा बढ़ीले प्रतिस्पर्धा गरेकाले कांग्रेसको संगठनमा युवाको दबदबा वात्तै बढ़ेको छ।

0: पोखरा अठस्सेटी स्थित बाल कल्याण संस्थाको सोमबार रजत जयन्ती मनाइएको छ। संस्थाले 25 औं वर्षगाँठको अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गर्यो। संस्थाले गैर सरकारी संस्थामा संघको नेतृत्वमा रहेर बाल गृहको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा गैसा महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, पत्रकारिता मार्फत बालबालिकाको समस्या र बाल गृहको प्रबन्धनमा भूमिका खेलेका पत्रकार प्रतीक्षा काफ्रे र 14 वर्षदेखि कर्मचारीका रूपमा संस्थामा योगदान गर्दै आएकी पार्वती पौडेललाई उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित गरिएको थियो। पत्रकार काफ्रेलाई नगद सहित दोसल्ला र सम्मान पत्र बारे सम्मानित गरिएको हो। कार्यक्रममा संस्थाको सामाजिक लेखा परीक्षण समेत सम्पन्न गरिएको थियो। सामाजिक लेखा परीक्षक दिपेन्द्र श्रेष्ठ रहेका थिए। चिल्ड्रेन वेलफेयर एसोसिएशन स्विजरल्याण्डको सहयोगमा संचालित संस्थामा हाल 20 बालक र 15 बालिका सहित कुल 35 जना बालबालिकालाई आवासीय सुविधा, भोजन र शिक्षाको अव्यवस्था सहित संरक्षण छन्। 2057 सालमा स्थापित संस्थामा हाल तरकारी र दूधमा आत्मनिर्भर हुनुका साथै माछा समेत आत्मनिर्भर हुने प्रक्रियामा रहेको बताइएको छ। संस्थाले संरक्षक गरेका मध्ये हालसम्म 34 जना समुदायमा पुनस्थापित गराइसकेको तथा 90 जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ। गत वर्षमा 7 जनालाई समुदायमा पुनस्थापित गरेको संस्थाका कार्यकारी अधिकृत विजय कुमार प्रधानले बताउनुभयो। संस्थाका अध्यक्ष इन्दिरा बरालले बाल कल्याण संस्थाले सरकारले तोकेको सबै मापदण्ड पूरा गरेर सञ्चालनमा रहेको बताउनुभयो। संस्थाका प्रशासकीय अधिकृत प्रकाश गिरीले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालय प्रमुख नीति कर्तौला, गैसा महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी, शिक्षाविद शेरबहादुर गुरूङ लगायत बोल्नु भएको थियो। पोखरा 9 न्यू रोड पुरानो पोखरा 8 नागडुङ्गा बसोबास गर्दै आएका लामिछाने परिवारमा शोक परेको छ। समाजसेवी मनुमाया लामिछानेको 68 वर्षको उमेरमा आइतबार राति निधन भएको हो। पोखरा 11 फुलबारीमा पिता उमनाथ र माता धनमाया भण्डारीको कोखबाट 2015 भदौ 10 गते जन्मिएकी मनमायाको पोखरा 8 नागडुङ्गा निवासी गुरूदत्त लामिछानेसँग विवाह भएको थियो। लामिछाने दम्पतिबाट 2 छोरा र 2 छोरीको जन्म भएको छ। जेठा छोरा विनोद लामिछाने पत्रकार हुन्, कान्छा युवराज लामिछाने मूर्तिकार हुन्। यसैगरी 2 छोरीहरू संगीता र सुनिता छन् भने 5 नाति र 3 नातिनी छन्। स्वर्गीय मनमायाको सोमबार बिहान पोखरा नौशान्ति घाटमा दाह संस्कार भयो। गत महिनादेखि बिरामी परेकी मनमायालाई सुरुमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार लगिएको थियो। त्यहाँ 3 दिनसम्म उपचारपछि घर फर्काइएकोमा पुनः स्वास्थ्यमा समस्या देखिएपछि जनै पूर्णिमाको भोलिपल्ट मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो। उनलाई निमोनिया देखिएपछि घरि आइसीयू घरि वार्डमा राखेर उपचार हुँदै आएकोमा शनिबार घर फर्काइएको थियो। यसबीचमा उनको पैतनी समेतको विविध पूजाआजा गरिएको परिवारजनले जनाएको छ। काजक्रिया कर्म न्युरल स्थित निवासमा भएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
2: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
2: क वा ख वर्गको बैंकबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
2: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
2: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता।
2: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
3: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
5: सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 98052121750, 98251270।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब फ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम बिस्या रुसैले कार तब खोर्बे खैबै बैंक छोजर यासी थेरै सेल्पीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौँ।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबाटमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
8: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
9: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
10: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460-28575, 98067-15947, 98560-32575।
11: हेलो
12: रिता,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
13: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
11: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
13: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
11: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
11: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्सको बीचमा।
14: फोन नम्बर 061-587-915।
15: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
16: घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका, अजर गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन?
15: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
19: एकैछिनको विश्रामपछि खबर संगालामा पुनः स्वागत छ। अब बाँकी समाचार। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 10 बजे सिंहदरबारमा बस्ने तय भएको छ। आजको बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय परीक्षा प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्ने समावित कार्यसूची रहेको छ। त्यसै गरी कानून मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नुहुनेछ। बैठकमा शिक्षा स्वास्थ्य सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुने कार्यसूची छ। यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ भने स्वास्थ्य खाद्य स्वच्छता मन्त्री झिन्सा मेहताले राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभा बैठकका अतिरिक्त आज संसदको अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक समेत बस्ने कार्यतालिका रहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन केही दिन पर सार्ने तयारी भएको छ। असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढ़ी पहिरोले गर्दा सड़क र पुलहरू भत्किएको र काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केही दिन पर सार्ने तयारी कांग्रेसले गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसले मंगलबार बिहान बैठक बसेर आगामी 16 गतेदेखि 19 गतेसम्म तय भएको महाधिवेशन सार्ने बारे निर्णय गर्ने जानकारी दिनुभयो। प्रवक्ता चालिसले भन्नुभयो प्राकृतिक विपत्तिका कारण महाधिवेशन स्थलसम्म आउने सड़क पुलहरू भत्किएका छन्। क्षेत्रीय अधिवेशन गर्न कठिनाई भइरहेको छ भने त्यसैले केही दिन पर सार्ने कि भन्ने कुराकानी भइरहेको छ। केही निर्णय भएको छैन। प्रवक्ता चालिसले कानूनी अर्चना के हुन्छ भनेर हेरेर मात्र महाधिवेशनको मिति सार्ने कि नसार्ने भन्ने निर्णय हुने बताइएको छ। कांग्रेसले सर्वोच्च अदालतमा पार्टीको तर्फबाट धारणा पेश गर्दा असोज 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन गर्ने विषय उल्लेख गरेको थियो। सर्वोच्च अदालतले त्यही विषय फैसलामा उल्लेख गरेकाले के गर्ने कसो गर्ने भन्ने कानूनी रूपमा कुराकानी गरेर निर्णय गरिने प्रवक्ता चालिसले बताउनु भएको छ। मेडिकल व्यवसाय दुर्गा प्रसादलाई काठमाडौँ जिल्ला अदालतले 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको छ। साइबर अपराध सम्बन्धी कसुरमा अदालतबाट 3 दिनको अनुमति प्राप्त भएका नेपाली प्रहरीको साइबर ब्यूरोले जनाएको छ। ब्यूरोले प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीकोले प्रसादलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिए। साइबर ब्यूरोको सोमबार प्रसादलाई भक्तपुर स्थित निवासबाट पक्राउ गरेको थियो। दशैं तिहार छठ लगायतका चाड़ पर्वमा सार्वजनिक यातायातलाई सरल सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। हिजो बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको छ। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा सुरक्षित यात्राको अवस्था देखेमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएको मुख्य राजमार्गहरू दशैं अघि नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र पिपी राजमार्गलाई दशैं अघि नै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ। छलफलका क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्संरचना पर्नुपर्ने बस पार्क बाहिरबाट जथाभावी यात्रु चढ़ाउने प्रविधि रोक्नुपर्ने र संघीय राजधानी काठमाडौँमा प्रमुख सड़कमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। सांसद राजुनाथ पाण्डेले निर्णयहरू कार्यान्वयन नभए संसदीय समिति आफै अनुगमनमा निस्किन्छ आउने पनि दिएका छन्। यता सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय चेकुमा करिब 10 घण्टा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतको आकस्मिक पुनः बैठकले असोज 10 गते मध्यरातमा नेपाल प्रहरीको अधिकृतहरूले पूर्व प्रधान न्यायाधीश जबरालाई घरमा सुतिरहेको अवस्थामा उठाएर टेकु लगेको र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएको घटनालाई गम्भीर विषयका रूपमा लिएको हो। सर्वोच्च अदालतका प्रवक्ता तथा सह रजिस्टर अर्जुन प्रसाद परेलाले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा सर्वोच्चले नेपालको संविधानले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको उल्लेख गरेको छ। पूर्व प्रधान न्यायाधीश पूर्व न्यायाधीश बहालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका विभिन्न अंग भएकाले उनीहरूप्रति राज्यका निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको सर्वोच्चको भनाइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फूति बढ़न सक्ने चिन्ता पनि बढ़ेको छ। यसको असर विभिन्न देशका शेयर बजारमा समेत परेको समाचार संस्था एएफपीले जनाएको छ। युद्ध विरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रबार 2% भन्दा धेरै घटेको कच्चा तेलको मूल्य आज फेरि बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1.8% बढ़ेर प्रति ब्यारेल 106.11 अमेरिकी डलर पुगेको छ। इरानले गएको हप्ता संयुक्त राष्ट्रसंघको महासभामा 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो। यो प्रस्ताव कार्यान्वयन भए हुर्मज जलमार्ग पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको थियो। विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गको रूपमा रहेको हुर्मज अहिले अमेरिका र इरान बीचको तनावको महत्वपूर्ण विषय बनेको छ। तर व्हाइट हाउस बाहिर संचारकर्मीहरू कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनु भएको छ। यद्यपि उहाँले अमेरिका र इरान बीच वार्ता पुनः शुरू हुन सक्ने संकेत दिनुभयो। अमेरिकी संचार माध्यमका अनुसार दुवै देशबीच अप्रत्यक्ष वार्ता आजदेखि नै हुन सक्ने सम्भावना रहेको छ। हुर्मज जलमार्ग पुनः खुल्ला इरानले केही शर्तहरू अघि सारेको छ। रोका गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने, इरानी तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौ सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने उसको प्रमुख माग रहेको छ। अब खेलकुदको समाचार। हालैको विनाशकारी बाढ़ी र पहिरोले धनझनको क्षतिपछि सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न पोखरा अन्तर्राष्ट्रिय स्तरको रोयल ट्रेक ट्रायथलन आयोजना हुने भएको छ। प्रख्यात तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको आयोजनाको समूहले यो नयाँ साहसिक खेलकुद पर्यटकीय कार्यक्रमको घोषणा गरेको हो। नेपाल र बेलायत बीचको ऐतिहासिक कूटनीतिक सम्बन्धलाई जोड्दै आगामी सन् 2026 डिसेम्बर 8 यो ट्रायथलनको परीक्षण आयोजना गरिनेछ। यो प्रतियोगितामा म्याराथन दौड़ पौड़ी र साइक्लिङ विधि समावेश हुनेछ। विपत्तिको थालिएको देशको पर्यटन उद्योगलाई पुनः जिताउने र पोखरालाई साहसिक खेलकुदको थलोको रूपमा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने लक्ष्य आयोजकले लिएको छ। माओवादी सशस्त्र द्वन्द्व संक्रमण कालमा पर्यटन थलिलाथुलो बनेको बेला तत्कालीन व्यवसायी विक्रम बानले काजीले सगरमाथा क्षेत्रमा एभरेस्ट म्याराथनको सफल परीक्षण गरेका थिए। पछि सन् 2003 मे 29 तेन्जिङ नोर्गे शेर्पाको नातिले दुई साहसी महामानवको सम्मानमा यहाँको नाम तेन्जिङ हिलारी एभरेस्ट म्याराथन राखेका थिए। सगरमाथा म्याराथनकै सोही सफल मोडललाई पछ्याउँदै अहिले पोखराबाट रोयल ट्रेक ट्रायथलनको शुरूआत गर्न लागिएको बताइएको छ। नेपाल र बेलायतको 214 वर्ष भन्दा पुरानो न्यायानु कूटनीतिक इतिहास यस खेलसँग जोड़िएको छ। अहिले भन्दा 46 वर्ष अघि बेलायतका तत्कालीन वेल्सका युवराज एवं हालका राजा चार्ल्सले पोखराको तालैतालको उपत्यका र बेगनासताल क्षेत्रमा आफ्नो पहिलो हिमाली पदयात्रा गरेका थिए। त्यही पदयात्रालाई रोयल ट्रेकको रूपमा चिनिन्छ। सो यात्राका क्रममा युवराज चार्ल्सले कोरेको चित्रकलाहरू बिक्री गरी प्राप्त रकम नेपालमा चेलीबेटी बेचबिखन रोकथाम अभियानमा सहयोग स्वरूप दिएको ऐतिहासिक प्रसंग पनि रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। बाढ़ी पहिरोले गण्डकीमा 21 जनाको मृत्यु, 11 झोलुङ्गे पुल, 6 पक्की पुलमा क्षति, म्याग्दीका 200 परिवार विस्थापित। मनाङको हिमलुङ हिम पहिरोमा थप 2 जनाको सफेला, मृतकको संख्या 4 पुग्यो। जड़ीबुटी संकलन गर्न भएका हुम्लाका 10 नमूका 2 जना सम्पर्क। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट झण्डै 44,000 युवा नेतृत्वमा 1 लाखले दिए उम्मेद्वारी, कांग्रेस महाधिवेशन सार्ने तयारी। ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य बढ़्यो। र पोखरामा अन्तर्राष्ट्रिय रोल ट्रेक तयार्थमा आयोजना हुने विपत्तिपछि पर्यटन विरोध गर्ने लक्ष्य रेडियो सफलताले तयार पारेको बिहान छ बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार मिटिङ अहिले 9 बजे खबर संगाला आउँछ। हामीसँग सफलताको पाइलामा अब केही बेर गइसक्नु सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 98565-33394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98165-15475।
9: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 985602325 98086 35480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560275909।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
4: रेडियो सफलता 103.4
0: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
5: उमंग
0: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
5: ज्ञानी कामे गुरु
0: अब आइतबारदेखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न न

0: इस जीवन का उद्देश्य हम भूल गए हैं। हमने यही सोच लिया है कि इस जीवन का उद्देश्य क्या है, कि हम आए, धन कमाया, नाम कमाया और उसके बाद रिटायरमेंट लिया और उसके बाद चले गए। कि कब तक तुम समझोगे कि तुम्हारा नाम रहेगा? भूल जाएगा संसार तुम्हारा नाम क्या है, तुम हो कौन?
1: Hear yourself. स्वयं को आवाज नहीं सुन हो।
2: सब भन्दा पहिला जब हामी सानो थियौं, आमा बुबा हाम्रा सारा कुराहरू उहाँमाथि निर्भर हुन्थ्यो। बिस्तारै हामी ठूलो भयौं, स्कूल जान थाल्यौं, साथीहरू बन्दै गए, बिस्तारै उनीहरूमाथि निर्भर हुन थाल्यौं। जसै जसै उमेर बढ्दै गयो, ठूलो हुँदै गयौं, त्यसरी नै बिस्तारै अरू मानिसहरूमाथि निर्भर हुँदै गयौं। सोच्नुपर्ने कुरा छ, यो एउटा जीवन छ। हामी सबैलाई थाहा छ कि समय के हो। भनिन्छ समय एकदमै बलियो छ। समय त यति बलियो छ, केही न केही हुन सक्छ, समयले जे पनि गराउन सक्दछ। र समय थाहा पाउनका लागि हामी सबैजना घड़ी पनि किन्दछौ, सूर्यतिर पनि हेर्दछौ। सूर्य उदय भयो, सूर्य अस्त भयो, आफ्नो घड़ीलाई हेर्छौ। अहिले 2 बज्यो, अहिले 3 बज्यो, 4 बज्यो, 5 बज्यो। मैले सोच्न थाले कति घड़ीहरू छन्। एउटा त त्यो घड़ी छ जुन घड़ीमा सूर्य चल्दछ, सूर्योदय भयो, सूर्यास्त भयो, एक दिन बित्यो। एउटा घड़ी त्यो हो जसमा समुद्र चल्दछ, एउटा घड़ी त्यो हो जुन तपाईँको हातमा बाँधिएको छ। त्यो घड़ी आफ्नै किसिमले चल्छ, त्यसको एक एक सेकेण्ड हुन्छ। जब 60 सेकेण्ड पूरा भयो भने 1 मिनट हुन्छ, जब 60 मिनट पूरा भयो भने 1 घण्टा हुन्छ। त्यसै गरी त्यो घड़ी चल्दछ। एउटा चन्द्रमाको घड़ी भयो, सूर्यको घड़ी भयो, समुद्रको घड़ी भयो, पृथ्वीको घड़ी भयो। ती सारा घड़ीहरूमध्ये सबभन्दा बलियो घड़ी कुन हो?

घड़ी जुन तपाईले नारीमा बाँध्नु भएको छ, हातमा बाँध्नु भएको छ, त्यो त आफ्नै ढंगले चल्दछ। तर तपाई कुन घड़ीको आधारमा चल्नुहुन्छ? सूर्यको घड़ीले, हातमा बाँधिएकोले, समुद्रको घड़ीले, चन्द्रमाको घड़ीले, कुनले? मैले सोचे कि मानिसको पनि एउटा घड़ी छ, तर त्यो घड़ीको हात छैन। त्यो कुन चाहिँ घड़ी हो? त्यो श्वासको घड़ी हो। एक एक श्वास जुन तपाई भित्र चल्दछ त्यो पनि तपाईको घड़ी हो। त्यस घड़ीका आधारमा तपाई चल्नुहुन्छ। जब तपाई जन्मिनुभयो त्यो घड़ी चल्न थाल्यो। जब त्यो घड़ीले समय देखाउन बन्द गर्नेछ अनि तपाई पनि बन्द हुनुहुनेछ, त्यस घड़ीको हिसाबले तपाई चल्नुहुन्छ।

0: त्यो घड़ी बन्द भए पनि के हुन्छ र कोही अरूसँग समय सोधुला होइन त यदि यो घड़ी एक दिनको लागि बन्द भयो भने के हुन्छ र तर यो श्वास एक दिनको लागि बन्द भयो भने अरूबाट यो श्वास लिन सकिन्छ र तर यो सारा जीवन बिते पनि कहिले विचार आउँदैन कहिले सम्झना आउँदैन कि मेरो वास्तविक घड़ी कुन हो मेरो वास्तविक समय कुन हो वास्तविक समय त्यो घड़ीको समय होइन यो घड़ीलाई के थाहा के बित्यो दुई बजेको छ दुई त फेरि पनि बज्दछ यदि घड़ीमा चाबी छ घड़ीमा ब्याट्री छ भने त्यसमा त अर्को पटक दुई बज्छ त्यस पश्चात अर्को पटक तीन बज्छ त्यसपछि अर्कोचोटि चार बज्छ तर यो दिन केमा बितेर गयो त्यो त श्वासको घड़ीले मात्रै बताउन सक्दछ किनकि जुन दिन त्यो बन्द हुन्छ त्यो दिन केही पनि रहँदैन तर के तपाईँले आफ्नो सारा जीवनमा त्यो घड़ीलाई हेर्ने कोशिश गर्नुभयो कि गर्नु भएन त्यस घड़ीमा कति समय बित्यो त्यसमा जति बितिसकेको छ त्यो त कहिले पनि फर्केर आउन सक्दैन यदि त्यो घड़ीलाई हेर्नुहुन्छ भने वास्तविक समय के हो त्यो थाहा हुन्छ वास्तविक समय के हो तपाईँ एक दिनलाई चिन्नुहुन्छ तपाईँ एक महिनालाई चिन्नुहुन्छ तपाईँ एक हप्तालाई चिन्नुहुन्छ तपाईँ एक वर्षलाई चिन्नुहुन्छ तर एउटा श्वासलाई तपाईँ चिन्नुहुन्न यो श्वास के हो तपाईँको यो एउटा एउटा श्वास यति मूल्यवान छ कि संसारको सारा सम्पत्ति पनि एउटा श्वासको बराबर छैन यति मूल्यवान छ तपाईँलाई यो श्वासको के महत्व छ के बुझ्नुहुन्छ यो श्वास के हो जब तपाईँ जन्मिनुभयो घरमा जन्मिनुभयो अस्पतालमा जन्मिनुभयो जहाँसुकै जन्मिनुभयो तपाईँ र कात्रोका बीचमा के थियो थाहा छैन श्वास जब तपाईँ जन्मिनुभयो यदि तपाईँको श्वास नचलिरहेको भए तपाईँलाई के गरिन्थ्यो तपाईँलाई त्यसले त बाँधिएन नि थाहा छ किन बाँधिएन किनकि तपाईँको श्वास चलिरहेको थियो र जुन दिन तपाईँ यो संसारबाट जानुहुन्छ कुन चीजलाई हेरिन्छ त्यो चलिरहेको छ कि छैन तर मेरो तर्क छ तपाईँको र कात्रोको बीचमा के कुरा छ धन छैन सम्पत्ति छैन इज्जत छैन छोरा छैन नाता छैन केही पनि छैन केवल एउटा चीज मात्रै छ र त्यो हो श्वास जबसम्म यो श्वास आइरहेको छ गइरहेको छ भने सबै थोक छ र जुन दिन यो सकिनेछ केही पनि बच्ने छैन फेरि म सोध्छु यो के हो बुझ्नुहुन्छ चिन्नुहुन्छ श्वास हो श्वासमा ध्यान पनि जाँदैन जब धेरै श्वास हुन्छ हुनसक्छ ध्यान जान्छ नत्र भने जाँदैन मन छ मनका पछाडि दौड़िरहेका छन् संसारमा सारा कामहरू भइरहेका छन् यो गर्नु छ त्यो गर्नु छ मानिसहरू बिहान बिहान चियासँग के पढ्छन् चिया पिउँछन् शरीरका लागि र पत्रिका दिमागको चिया हो पत्रिका पढ्छन् एउटा हातमा चिया अर्को हातमा पत्रिका के भइरहेको छ त्यसैले त पत्रिका पढ्नुहुन्छ नि यो संसारमा के भइरहेको छ थाहा होस् त्यसैले त पढ्नुहुन्छ नि यो देशमा के भइरहेको छ अरू देशहरूमा के भइरहेको छ अरू देशहरूमा के भइरहेको छ त्यसैले त पढ्नुहुन्छ नि पत्रिका होइन त सुनिरहनु भएको छ कि छैन के अल्छी लाग्यो ठिक छ पत्रिका पढ्नु छ तपाईँलाई एउटा अर्को पत्रिका छ सारा सृष्टिमा के भइरहेको छ को हुन् जो थिए आजको ताजा खबर को हुन् जो थिए रहने छन् र अहिले पनि छन् को हुन्
1: थप जानकारीका लागि premrawat.com अथवा 01590 1765 र 98340 1650 11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास तो साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गरे भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चीज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कको लागि 9855335394
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
4: हेलो
5: हजुर सन्चै कस्तो छ हजुरलाई
4: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
3: बारिश त बार टेन्डर सुशी मिटिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-57-9915
7: कृषि विकास बैंक लिमिटेड ल KYC विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल KYC धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या जतसिम विषा रोसैले कार तब खिर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी KYC विवरण धबै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828842020 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स
9: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै PRP स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुलो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
9: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
9: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9855-28104
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
10: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
8: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
10: स्वर्ण बिन्दु खुवाइने मिति 2083 आश्विन 19 गते सोमबार।
8: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
10: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आऊ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
8: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
10: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
10: फोन नम्बर 0161-563-528, मोबाइल नम्बर 98-560-55-28।
11: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97659 50 960। दोस्ती टु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग।
5: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
8: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिपेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98161 62 983, 98562 58 55। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
9: बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
10: मेरी आमा
9: बहिनी घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
10: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 984 541 985 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घरमा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसित ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको होरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै भनिएन नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। अहिले चाड पर्वहरू नजिकै गर्दा बजारमा केही भीड़भाड़ पनि देखिन थालेको छ र आज हामी छलफल गर्नेछौ साल ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय गण्डकी प्रदेश कार्यालय पोखरा ले पछिल्लो समयमा अहिले असोज 1 गतेदेखि कार्तिक मसान्तसम्म सौरियत पसल शुरू गरेको छ। यो विषयमा हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा प्रदेश कार्यालय गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख हुनुहुन्छ सागर शेरसन। उहाँसँगको कुराकानी लिएर आएका छौ। सागर सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, अहिले थोरै पृष्ठभूमिमा त जोडे कसरी चलिरहेको छ यो सहुलियत पसल चाहिँ?
1: हजुरलाई पनि भन्नुभयो, यो कार्यक्रम चाहिँ हाम्रो नेपाल सरकारको निर्देशन अनुसार, हाम्रो केन्द्रीय कार्यालयको निर्देशन अनुसार हामीले पनि यो कार्यक्रम चाहिँ असोज 1 गतेदेखि सञ्चालन गर्यौँ। अब सुरुमा त यो अब प्रसार प्रसारको अलिकति कमीले गर्दा होला, अलिक मान्छे थिएन। अहिले चाहिँ हामीले रेगुलर गर्दा अहिलेको मितिसम्म आजसम्म अलिक भिडभाड भयङ्करै हुन्छ, किनभने विशेष चाहिँ हामीले चाहिँ 11 आइटमहरू राखेका छौँ। त्यसमा पनि चिनीको रेट, हामीले दिने रेट र अहिले बजारको मूल्य अलिक डिफ्रेन्स छ। त्यो धेरै डिफ्रेन्स भएको कारणले गर्दाखेरि अलिक भिडभाडै छ, ग्राहकहरूको अलिक भिडभाडै हुन्छ।
0: त्यहाँ चाहिँ के पाउन सकिन्छ?
1: हामीले चाहिँ जस्तै चाहिँ चिनी भयो, अनि नुन, अनि शान्ति तोरीको तेल भन्ने छ, हामीले यो साल ट्रेडिङ राख्ने उत्पादन, र आटा मैदा पनि साल ट्रेडिङ राख्ने उत्पादन छ। त्यस्तै चामल चाहिँ 5 थरी छ। यो गरेर टोटल गरेर 11 आइटम हामीले अहिले यो सहुलियत पसलमा यो वितरणको लागि राखेका छौँ।
0: भनेपछि अहिले एकदमै भिड हुन्छ बिहानैदेखि?
1: हजुर, बिहानै वरपरको मान्छेहरू त हिजो अस्तिदेखि 7 बजे 8 बजे आएर नै अगाडि नै लाइनमा बस्दिने, त्यो पालो अलिक चाँडै आओस् भनेर होला सायद लाइन छ, अलिक भिडभाडै छ।
0: यो भनेपछि त यो सीमित 2 महिना होइन मात्रै सुरु हुन्छ
1: यो सहुलियतको कार्यक्रम चाहिँ? अहिले हामी 2 महिनाको लागि नै हो,
0: हरेक
1: वर्ष अहिले रेगुलर भइरहेको छ। विशेष गरेर यो चाडबाडलाई लक्षित गरेर दसैँ तिहार र छठको उपलक्ष्यमा ग्राहकहरूले अहिले सहुलियत पाओस् भनेर यस्तो कार्यक्रम चाहिँ प्रत्येक वर्ष गर्ने गरेको छ।
0: जो पनि आएर लाइन बस्न पाउँछ कि त्यहाँ केही क्राइटेरिया छ कि?
1: होइन, छैन, यो आम उपभोक्ताको लागि हो। जो पनि आएर लाइन बस्दाखेरि लाइन बस्नेलाई हामी वितरण गर्छौँ,
0: जुन जिल्ला भए पनि भयो।
1: हजुर, जहाँको लागि पनि यो कार्यक्रम पनि फेरि कस्तो छ भने हजुरको चाहिँ साल ट्रेडिङको आफ्नो कार्यालय जता जता छ त्यतैबाट मात्र सञ्चालन भइरहेको छ। त्यही भएर हामी जताबाट आउनेहरूलाई पनि लाइनमा बस्नेहरूलाई हामी दिन्छौँ।
0: हजुर, यो अहिले देशैभरि सञ्चालन हो,
1: कार्यालय भएको आउटलेट भएको ठाउँबाट देशैभरि सञ्चालनमा छ कार्यक्रम।
0: हजुर, जस्तै हाम्रो गण्डकी प्रदेशमा चाहिँ साल ट्रेडिङको पहुँच र सेवा चाहिँ कस्तो छ, उपभोक्ताले कसरी सेवा लिइराख्नु भएको छ, अरू बेला पनि त्यसलाई जोडेर भन्नुपर्दाखेरि
1: यस्तो छ, यो त कस्तो छ भने हाम्रो चाहिँ अब गण्डकी प्रदेशको कार्यालय, प्रदेश कार्यालय चाहिँ पोखरामा छ, बाँकी भनेको एउटा चाहिँ बागलुङमा हाम्रो चाहिँ उपशाखा कार्यालय छ। बागलुङले चाहिँ त्यहाँको 3 जिल्ला हेर्छ, तपाईँको पर्वत, म्याग्दी र बागलुङ, त्यो बागलुङले अफिसले हेर्छ। अनि एउटा चाहिँ मलको डिपो चाहिँ वालिङमा छ, त्यो साङ्जाको जिल्लाको चाहिँ मलको चाहिँ उहाँले हेर्नुहुन्छ। बाँकी पाउराको जिल्ला, लमजुङ, गोर्खा, तनहुँ, कास्की, यो सबै हाम्रो पोखरा कार्यालयले हेर्छ।
0: भनेपछि त एउटा व्यक्तिले कतिसम्म लान पाउँछ?
1: होइन, सबै आइटम लानु पाउँछ, लमजुङ पाउँछ, तर चाहिँ यो नुन र चिनीमा चाहिँ, र तेलमा, यसमा क्वान्टिटी तोकिदिएको छौँ हामीले। चिनीमा चाहिँ हामीले चाहिँ अहिले हामीले प्रति केजी 100 दरले एकजनालाई चाहिँ 6 केजीसम्म उपलब्ध गराउँछौँ। त्यस्तै नुन पनि चाहिँ प्रति केजी 24 दरले एकजनालाई 6 केजीसम्म उपलब्ध गराउँछौँ। त्यस्तै शान्ति तोरीको तेल चाहिँ हामीले प्रति लिटर 380 दरले यो हामीले 5 लिटरसम्म उपलब्ध गराउँछौँ प्रति व्यक्तिलाई। त्यस्तै चाहिँ 5 केजीको पिठो चाहिँ हामीले 340 उपलब्ध गराउँछौँ, अनि 2 केजीको पिठो 145, 2 केजीको मैदाको प्याकेटलाई 150। त्यस्तै अनि चामलहरू चाहिँ 5 थरीको छ, त्यो जस्तै तपाईँको 25 केजीको जिरा मसिनो, यसलाई चाहिँ हामीले 2450 उपलब्ध गराएको छौँ। त्यस्तै 25 केजीको एसटिसी भन्ने छ अर्को, त्यसलाई पनि हामीले 2450 उपलब्ध गराएको छौँ। र अर्को चाहिँ यो बासमती चामलमा 2 थरीको छ, 20 केजीको लङ ग्रेन बासमती चामल नाति नातिना भन्ने चाहिँ पैंतीस से पच्चीस में अर्क बीस केजी को लंग रेन मेहुली भाई हमें तीन हजार में उपलब्ध करा इसी एगारवटा आइटम रखा इसमें छूट जस्ते हामीले चिनीमा चाहिँ रेगुलर बिक्री गर्ने दर भन्दा प्रति केजी पाँच रुपियाँ छुट छ, नुनमा प्रति केजी दुई रुपियाँ छुट छ, त्यो आटा मैदा तेलमा प्रति लिटर अथवा प्रति केजी सात रुपियाँ छुट दिएर यसरी बिक्री वितरणमा राखेको छ। हजुर, हामीले बिक्री वितरण रेगुलर बिक्री वितरण गर्ने रेटमा पनि अझै छुट हो।
0: यो चिनीमा यति धेरै अन्तर चाहिँ के कारणले सरकारले तोकेको मूल्य हो के चाहिँ हो यो चाहिँ?
1: अनि यो त कस्तो भने हजुरको अहिले सहुलियत दरको चिनी बिक्री वितरण गर्ने भनेर नेपाल सरकारले साल ट्रेडिङ र खाद्य व्यवस्था तथा उहाँ हामीलाई दुईटा संस्थालाई यो अहिले सहुलियतको दरको चिनी बिक्री वितरण गर्नु भन्नलाई दिएको छ। हाम्रो रेट चाहिँ 105 हो। अब बाहिरी चाहिँ रेट चाहिँ अलिकति महँगै छ। हामीले बजारमा बुझ्दाखेरि मार्केटमा अहिले प्रति केजी 130 देखि 140 हामीले भेट्यौँ चिनीको रेट। त्यसले गर्दाखेरि अलिक डिफ्रेन्स नै छ।
0: हजुर हजुर, यो जुन तपाईँले भने जस्तै होइन हाम्रो सहुलियत सरकारी सहुलियत र वास्तविक बजार मूल्य बीचको अन्तरलाई चाहिँ उपभोक्ताले हुन त त्यो बुझेर न त त्यहाँ त्यति भिड भएको छ होइन, पारदर्शी गरेको छ भनेर नै भिड भएको छ होइन। अझै बुझाउन यो अघिल्ला वर्षहरूभन्दा अझै उपभोक्ताहरू सचेत हुनु भएको
1: सायद त्यसको कारणले गर्दाखेरि पनि होला, किनभने अब हामीले रेगुलर यो दसैँ तिहार चाडबाडको बेलामा चाहिँ यतातिर सहुलियत पसल हुन्छ भन्ने अलिकति प्रसार प्रसार पनि भयो। अब त्यसको प्रतीक्षा पनि होला सायद ग्राहकहरू, र यसपालि चाहिँ रेट पनि अलिकति डिफरेन्सै छ, त्यही भएर ग्राहकहरूको अलिक भिड नै छ।
0: हजुर, भनेपछि त बिहानैदेखि कति जति व्यक्तिले लानुहुन्छ?
1: हामीले दैनिक चाहिँ 500 देखि 600 जनालाई बिलिङ गर्छौँ।
0: हजुर,
1: हाम्रो रेकर्डले देखाउँछ, एकजनालाई हामी एउटा बिल काट्दाखेरि दैनिक 500 देखि 600 जनाको चाहिँ रेकर्ड देखिन्छ।
0: यो जस्तै अब चाडपर्व आइसकेपछि एकदम कालो बजारी हुने सामानहरूमा एकदम हत्तै मूल्य चाहिँ त्यो एमआरपी भन्दा बढाएर बेच्ने खालको हुन्छ होइन, त्यो नियन्त्रणमा चाहिँ साल ट्रेनिङको भूमिका कस्तो हुन्छ जस्तो लाग्छ?
1: अनि यो हाम्रो संस्थाहरू चाहिँ विशेष गरेर चाहिँ यो मूल्य वृद्धि कम गर्नलाई अथवा मार्केटमा चाहिँ रेट कन्ट्रोल गर्नको लागि नै हामीलाई चाहिँ सरकारले चाहिँ स्थापना गरेको हो जस्तो लाग्छ होइन। जस्तै हामीसँग तपाईँको चाहिँ सामान नहुने बित्तिकै चिनी चाहिँ संस्थामा नहुने बित्तिकै सल ट्रेडिङमा चिनी नहुने बित्तिकै बजारमा एकदम मूल्य बढेको चाहिँ हामीले त्यो पाएका छौँ। सल ट्रेडिङसँगको रेटमा दिएको छ भनेपछि अब ठुला ठुला व्यापारीहरू उहाँहरूलाई पनि त्यो रेट घटाउनलाई बाध्य पार्छ। त्यही भएर चाहिँ मार्केट कन्ट्रोल गर्नलाई पनि हामी जस्तो संस्थाहरू भएर हामीलाई त्यो सामानहरू उपलब्ध भएको हुनुपर्छ जस्तो लाग्छ मलाई।
0: हजुर हजुर, पक्कै पनि अहिले पछिल्लो समयमा चाहिँ के देखिन्छ भने उपभोक्ताहरूको एउटा गुनासो भनेको चाहिँ गुणस्तरीय सामान पैसा तिरे पनि नपाउने हो होइन, तर चाहिँ साल ट्रेडिङले चाहिँ गुणस्तरीय सुनिश्चित गरेर होइन बेचिरहेको छ, त्यसलाई आज त्यो सुनिश्चित छ भनेर उपभोक्ता समक्ष चाहिँ तपाईँहरूले कसरी विश्वास दिलाउनुहुन्छ?
1: अब यो त हजुरहरूको अब एउटा सामानको क्वालिटी उहाँहरूले आफूले पनि उपभोग गर्नुहुन्छ, त्यसले पनि थाहा पाउँछन्। जस्तै अहिले हामीले अब नुनको कुरा त अब नुन त सल ट्रेडिङले बाहेक अरूले दिएको छैन, अब त्यसमा एकाधिकार पनि कुरा भयो। अर्को चाहिँ अहिले हामीले यो शान्ति तोरीको तेलकै कुरा गरौँ, शान्ति तोरीको तेल सल ट्रेडिङको आफ्नै उत्पादन हो। यो तोरीको तेल हामीले सुरु सुरुमा चाहिँ बेच्ने बेलामा चाहिँ अलि व्यापारीहरूले त अलिकति रेट अलिकति मिलेन कि उहाँहरूलाई अलिक सस्तो अलि जुन नाफा हुन्छ त्यो उहाँले खोज्नुहुन्छ होइन। हामीले चाहिँ त्यो लिएर आएर यो सहुलियत पसल मार्फतै दुई तीन वर्ष अगाडि भनौँ, सहुलियत पसल मार्फतै ग्राहकहरूले लिएर गइसकेपछि अहिले यो तेल यति मन पराएको छ, यो एकदम राम्रो रहेछ भनेर अब त्यो तेलको डिमान्ड चाहिँ हामीले धान्न नसक्ने स्थिति छ। एकदमै धेरै डिमान्ड छ अहिलेको यो सुपथ मूल्य पसलमा। अस्ति हामीले 50 कार्टुन झार्यौँ, 50 कार्टुन एक दिनमै सक्छ, त्यस्तो स्थिति छ। भनेको मतलब ग्राहकहरूले पनि लिएर गएर खाएर हेर्नु भएको छ क्वालिटी कस्तो छ भनेर, त्यो मन पराएर नै आउनु भएको हो उहाँहरू चाहिँ।
0: साल ट्रेडिङले चाहिँ जस्तै खाद्य सामग्रीको आपूर्तिमा चाहिँ जसरी समन्वय गरिरहेको हुन्छ, हामीसँग त स्टक पनि भइरहेको हुन्छ होइन। अब अहिले विशेष गरेर चाहिँ बाढी पहिरोको यो जोखिमको बेलामा पनि स्टक चाहिँ हामीसँग छ।
1: यस्तो छ हजुरको चाहिँ यो कारण पहिलादेखि नै चाहिँ सचेत गराएको छन्। जस्तै बाढी पहिरो आन्तरिक पनि हुन सक्छन् अथवा बाह्य पनि हुन सक्छन् होइन। आउने त हाम्रो नुन हाम्रो तपाईँको चाहिँ हाम्रो नेपालमा नुन खाने छैन, ल्याउनु पर्ने हामीलाई इन्डियाबाट ल्याउनु पर्ने बाध्यता छन्। बाटोमा कहीँ केही भइहाल्यो भने पनि जस्तै हजुरलाई उदाहरण पहिला एकचोटि नाकाबन्दी जस्तो स्थिति पनि आयो, त्यतिखेर पनि अरू सामानहरूको मूल्य कहाँ पुगेर रेट सर्टेज भयो, मूल्य वृद्धि भयो, तर हाम्रो नुन चाहिँ कहिले पनि मूल्य वृद्धि पनि भएन सर्टेज पनि भएन. त्यो कारण के भन्दा सल्टोटिङले जहिले पनि नेपाल सरकारको यो निर्णय अनुसार नै हामीले छ महिनाको स्टक चाहिँ अनिवार्य राख्छौँ. जस्तै अहिले पोखरा कार्यालयमा पनि हामीले छ महिनालाई पुग्ने स्टक हामी राखेको हुन्छ,
0: विशेष
1: गरेर नुन. अब अरू खाद्यान्नको कुराहरू चाहिँ जस्तै अहिले सहुलियत पसलमा हामीले चाहिँ बेचिरहेको छौँ, आटा मैदा पिठो चामल तेलहरू यिनी बिक्री वितरण गरिरहेको छ. अब यो त सकिन लायो भने हामीले हाम्रो चाहिँ पठाउने निकायलाई भन्ने टाइममा भन्ने उहाँहरूले पठाइराख्नु भएको छ.
0: हजुर हजुर, यो गुनासो भनौँ न अहिले उपभोक्ताहरूको गुनासो भन्ने के सुझाव पनि होला. हुन त यो समय कुरेर बस्नु भएको पनि हुन्छ. साल ट्रेडिङले चाहिँ सहुलियत पसल कहिले खोल्छ होला अथवा त्यो सुरु भएपछि ल्याउला भनेर त्यो रेगुलर चलाउन सकिने अवस्था चाहिँ छैन.
1: अनि रेगुलर यस्तो छ हजुरको चाहिँ अब कति ठाउँमा चाहिँ आउटलेट जस्तो चाहिँ हाम्रो काठमाडौँमा चाहिँ आफ्नो सेन्टर हेड अफिसमा पनि चाहिँ दैनिक पसलै सञ्चालन छ, अफिसको आउटलेट छ, त्यहाँ सबै खाद्यान्नहरू दैनिक रूपमा बिक्री वितरण भइरहेको हुन्छ. धेरै ठाउँमा छन पनि छ, तर हाम्रो पोखरा कार्यालयमा अब त्यो डेली चाहिँ बेच्ने चाहिँ आउटलेट छैन. तर अब त्यसको तयारी चाहिँ हुँदैछन् गर्नुपर्ने. हामीले चाहिँ एउटा चाहिँ ठाउँ बनाएर रेगुलर रूपमा बिक्री वितरण गर्ने भन्ने चाहिँ त्यो प्रयास चाहिँ छ. अब
0: हजुर, यो गण्डकी केही पनि दुर्गम क्षेत्रहरूमा चाहिँ दैनिक उपभोग्य सामग्रीहरूको लागि पुर्याउनको लागि कतिको चुनौती छ, त्यो कतिको भोग्नुमा छ तपाईँहरू?
1: अब हजुरको के छ, नुनकै कुरा गर्ने भने हामीले विशेष गरेर नुन हो, अरू अहिले रेगुलर दिने भनेको नुन र रासायनिक मलहरू हो. यसमा चाहिँ समस्या छैन हेर्नुहोस्, किनभने अब यतातिरबाट लाने भनेको व्यापारीहरू थुप्रो हुनुहुन्छ. हाम्रो डिलर मार्फत हामीले त्यसरी बिक्री वितरण गर्छौँ, अरू पसलहरूलाई दिन्छौँ. दुर्गमको कुरा त तपाईँको चाहिँ गण्डकी प्रदेशमा चाहिँ मनाङ मुस्ताङ र तपाईँको गोर्खाको दुईटा जिल्ला छन् दुर्गममा गनिन्छन्. त्यहाँ चाहिँ नेपाल सरकारको ध्वानी अनुदानको नुन जान्छ, त्यसलाई हामी वर्षेनी त्यहाँ एउटा कार्यक्रम छ, कन्ट्रोल नियन्त्रण कार्यक्रम भन्ने, त्यो मार्फत हामीले चाहिँ त्यो नुन पुऱ्याउँछौँ.
0: हजुर हजुर, भनेपछि चाहिँ त्यति अप्ठ्यारो स्थिति चाहिँ छैन. अहिले यो प्रदेश कार्यालयमा बसेर तपाईँले प्रमुखको जिम्मेवारी लिइरहँदाखेरि के रहेछ त, चुनौती चाहिँ के छ?
1: अनि त्यस्तो ठुलो चुनौती त छैन हजुर, यो रेगुलर भइरहेको कार्यक्रम हो, अहिलेसम्म त्यस्तो अप्ठ्यारो परेको छैन. र हाम्रो सञ्जाल पनि ठिक छ. अब जस्तै हामीले चाहिँ एउटा नेटवर्क बनाएको छौँ यसरी दिने भनेर, हामीले सुरुमा हामीले हाम्रो डिलरहरूलाई दिन्छौँ, डिलर मार्फत अन्य व्यापारीहरूलाई दिन्छौँ. त्यो सबै ठाउँमा छ. जस्तै हाम्रो गोर्खामा लमजुङमा हाम्रो कार्यालय छैन, नभए तापनि हाम्रो त्यहाँ चाहिँ डिलरहरू छन्, उहाँहरूलाई चाहिँ हाम्रो चाहिँ उहाँहरूले चाहिँ दुई चारजना डिलरहरू छन्, उहाँहरू मार्फत चाहिँ अन्य चाहिँ गोर्खा जिल्ला भरि चाहिँ नुनहरू पुऱ्याउने यस्तो कार्यक्रम सबै ठाउँमा छ, सही पनि भइरहेको छ.
0: तर सहुलियत पसलकै सुविधा लिन चाहिँ आम उपभोक्ताले भनौँ न जहाँ जहाँ आदेश छ त्यहाँ भयो, तर त्यो दुर्गम ठाउँमा चाहिँ मिलेन.
1: त्यो चाहिँ अहिलेसम्म भइसकेको छैन. अब त्यसको लागि पछि केही कदम सोच्ला सरकारले अथवा हाम्रो सर्टेडिङको हेड अफिसले. अहिलेलाई त्यो सुविधा छैन.
0: हजुर हजुर, त्यो भइदियो भने अझ गाउँ गाउँमा होइन अझै सजिलो हुने थियो नि त. अहिले जस्तै त्यो उप तपाईँले एकदमै भिड छ त भन्नुभयो, 10 to 5 भन्दा नै बढी तपाईँहरू त्यहाँ बस्नुहुन्छ?
1: अहिले चाहिँ हामीले 9 बजेदेखि चाहिँ बाँड्न सुरु गर्छौँ, तर लाइन चाहिँ अगाडि नै 7 बजे 8 बजेदेखि गेटमा बसिरहेको हुन्छ. 9 बज्ने बित्तिकै हामी सामान बिल काटेर बिक्री वितरण गर्छौँ. गर्नुपर्ने त 5 बजेसम्म हाम्रो, तर अब भिड यति धेरै भइदिन्छ कि भिड आएर बसिसकेका हुन्छन्, अनि हामी टाढबाट आएको हामीले दिनु पर्यो भन्छौँ. अब हामी हिजोकै कुरा गरौँ, हिजो बिल काट्दा गर्दा हाम्रो चाहिँ 8 बजे. अब हिसाब किताब गर्दा त अब भयङ्करै भयो, कर्मचारीहरू अलिकति गाह्रो भयो. अब त्यसलाई म्यानेज गरेर कसरी गर्ने भनेर हामी लागिरहेको छौँ.
0: हजुर, विगतको अनुभवले चाहिँ जस्तै कति दिन जति यो रेगुलर चलिन्जेल यस्तै भिड हुन्छ कि अलि यो दसैँ अगाडि अथवा के हो?
1: अहिले त मलाई कस्तो लाग्छ भने यो सञ्चालन गरिन्जेल भिडै हुन्छ जस्तो लागिरहेछन्. अब सार्वजनिक बिदाको दिन चाहिँ हामीले दिएको छैनौँ अहिले, तर यो जहिलेसम्म दिइरहेको छौँ. बिचमा चाहिँ दसैँको बिदा भएपछि चाहिँ अलिकति ग्राहकहरू कम होला, आफ्नो दसैँ मनाउनलाई कता कता जानु होला आफ्नो ठाउँतिर, नत्र भने अहिले रेगुलर यो भिडै हुन्छ जस्तो छ. मेरो अनुमान चाहिँ त्यस्तै नै छ.
0: हजुर हजुर, अहिले जस्तै उपभोक्ताले चाहिँ सामान खरिद गर्दा बिल लिनु, मूल्य सूची हेर्नु होइन, गुणस्तर जाँच्नु चाहिँ कतिको महत्वपूर्ण मान्नुहुन्छ तपाईँहरू?
1: यो त एकदम ठुलो महत्त्वको कुरा हो. अनि उपभोक्ता भनेको सचेत हुनुपर्छ होइन. जहिले पनि चाहिँ सामान किन्ने बेलामा सबैभन्दा पहिला त प्याकेटिङ छ छैन, राम्रो छ छैन, गुणस्तर छ छैन, डेट एक्सपायर छ छैन, यो कुरा सबै हेरेर नै किन्नुपर्छ भन्छु म त.
0: हजुर हजुर. एउटा भनौँ न साल ट्रेनिङ भन्ने बित्तिकै नाफा मात्रै कमाउने भन्दा पनि एउटा बजार मूल्य र आपूर्ति स्थिर राख्ने जिम्मेवारी बोकेको संस्थाको रूपमा पनि लिन्छ होइन. त्यो हिसाबले हेर्दाखेरि यसको प्रभाव वास्तवमै महत्वपूर्ण छ. कति उपभोक्ताले बुझ्नु भएको छ होइन. धेरै अघि नै मैले सुरुमा पनि भने साल ट्रेनिङ भन्ने बित्तिकै नुनलाई नुन होइन, त्यो नुनमा चाहिँ लोगो सहितको देखिने भएको भएर अरूमा पनि होला, तर त्यहाँ ठ्याक्कै त्यो प्रचार पनि बढी भएको होला होइन. त्यसले पनि त्यो उपभोक्तालाई यसले चाहिँ कतिको राहत दिइरहेको पाउनुहुन्छ जस्तै जिम्मेवारीको हिसाबले.
1: अब बुझ्ने ग्राहकहरूले चाहिँ साल ट्रेडिङ भन्ने बित्तिकै एउटा सरकारी संस्था, सरकारको लगानी भएको संस्था, यसमा पक्का पनि हामी ठगिँदैनौँ, यसबाट हामीले पहिले पक्का पनि गुणस्तरीय सामान सहुलियत दरमा पाउँछौँ भन्ने विश्वास छ जस्तो लाग्छ मलाई. अब त्यसैको कारणले नै हो जस्तो लाग्छ. अब जहिले पनि चाहिँ सहुलियत पसलता खोल्ने बित्तिकै ग्राहकहरूको भेटघाट हुनुको कारणै त्यही हो जस्तो लाग्छ. एउटा विश्वास छ जनतालाई.
0: हजुर. जस्तै आगामी दिनमा चाहिँ प्रदेश कार्यालयले प्राथमिकतामा राखेर के कामहरू गर्नुपर्ने केही देख्नुमा छ?
1: होइन, हाम्रो रेगुलर कार्यक्रम त अहिले भइ नै रहेको छ. अघि मैले हजुरलाई थोरै जानकारी भने जस्तै हामीले आउटडेट राख्ने रेगुलर रूपमा अब चाहिँ एउटा पसलै सञ्चालन गरेर, एउटा सटरमा पसल सञ्चालन गरेर खाद्यान्न सामानहरू रेगुलर रूपमा बिक्री वितरण गर्नुपर्छ भनेर यो होमवर्क चाहिँ भइरहेको छ हाम्रो.
0: हजुर हजुर. यो अब हामी विजयादशमी, शुभ दीपावलीको नजिकै पनि छौँ होइन. यो अवसरमा चाहिँ आम उपभोक्तालाई केही सन्देश छ हजुर?
1: अब मैले सबैभन्दा पहिला त विजयदशमी, दीपावली, छठको उपलक्ष्यमा आम उपभोक्ताहरूलाई यसको शुभकामना दिन चाहन्छु. र साथसाथै यो हामीले यो सञ्चालन गरेको सहुलियत पसल अघि नै भनिसकेँ मैले, असोज 1 गतेदेखि हाम्रो कार्तिक मसान्तसम्म रहन्छ.

सोझै गतेदेखि कार्तिक मसान्तसम्म यो सञ्चालन हुनेछ। यो पसलमा भएका सुविधाहरू, मूल्य, त्यहाँ के प्राप्त गर्न सकिन्छ, यी सबै कुराको बारेमा जानकारी दिने कोसिस गर्यौं। यो समय दिनुभएकोमा सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा नयाँ अतिथिसँग कुराकानी गर्ने नै छौं। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081।
4: आयो है मासु, ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852267793 97650960।
2: छेरोका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा छेरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: मसँग मलाई स्यालेरी दिएर राखे
1: देला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9087159947 9537275

0: हेर न सांगलो बरो बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकाल दिनु पर्यो
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो जस्तो

प्रकृतिले सजिएको सुन्दर हाम्रो देश थियो। नेपालको मुटु पोखरा, राम्रो पोखरा अनि हाम्रो पोखरा, राम्रो पोखरा अनि हाम्रो पोखराको एउटा गीत गाउन मन लाग्यो मलाई।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9821270
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 061-5551-071 9807-81234 9705-77123 व्हाट्सएप नम्बर 9801-77123
5: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिब्बेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9801162983 9855852855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
6: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा 2 बिन्दावासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846059581
6: 9116-15475
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846-00851

0: 96 35 480 साथै आयस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम विषा रुसै दे कार तब खोर बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061 574 668 मोबाइल नम्बर 98 560 28 104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
3: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
5: कन्ट्याक्ट 0615530500 0615589848
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। अवरूद्ध सड़क खुलाउन काम तीव्र, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने तयारी तीव्र, बागलुगुमा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 12 पुग्यो। युएनको 81 औं महासभाका अध्यक्ष रहमान र परराष्ट्र मन्त्री खनाल बीच भेटवार्ता। म्यानमारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला, 49 जनाको मृत्यु। र वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा नेपाल बाहिरियो। अब सुनौ पूरा समाचार। सड़क विभागले पछिल्लो बाढ़ी पहिरोबाट अवरूद्ध सड़क खुलाउन काम तीव्र गरेको छ। रोशी खोलाको कटान र विभिन्न ठाउँमा भएको पहिरोका कारण 4 दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने तयारी भइरहेको छ। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलाले सड़क कटान गर्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि बीपी राजमार्ग काभ्रे खण्ड पूर्ण रूपमा अवरूद्ध छ। राजमार्गको चौकी डाँडा घुमाउने गिन्दी बेसी 400 बेसी लगायतका ठाउँमा रोशी खोलाको कटान तथा पहिरोको कारण सड़क क्षति पुगेको छ। बीपी राजमार्ग भएर चल्ने गाड़ी धुली खेलमा रोकिएका छन्। बीपी राजमार्ग अवरूद्ध हुँदा काभ्रे हुँदै दुवै पूर्वी नेपाल तथा काठमाडौँतर्फ छुट्ने गाड़ी र यात्रु प्रभावित भएका छन्। कान्तिलोक पथ र अट्टिका भैरव 4 घरे सड़क खण्डको पहिरो हटाएर सड़क सञ्चालनमा ल्याइएको सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिनुभयो। धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीर र 40 मा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाएको छ। कृष्णवीर खण्ड पूर्ण रूपमा दुईतर्फी खुलाउन 3-4 दिन लाग्न सक्ने सड़क विभागको अनुमान छ। मकवानपुरको हेटौँडा भैंसे भीमफेदी फाफेल काठमाडौँ सड़क खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। नारायणगढ़ मुगलिन सड़क खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिभुवन राजपथ सड़क खण्डको झारपेडामा खसेको पहिरो हवाई एकतर्फी सञ्चालनमा गरिएको छ। दुवैतर्फ खुलाउन काम भइरहेको छ। बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका विभिन्न ठाउँमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको संख्या 12 पुगेको हो। एकजनाको अवस्था अझै थाहा हुन सकेको छैन। पछिल्लो पटक ताराखोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिँदा 2 जना 55 वर्षीय दिलबहादुर पुन्द, उहाँकी सासू म्याग्दी कमारीका गाउँपालिका 2 का 80 वर्षीय नरमाया रोकाको ज्यान गएको प्रहरी अपरीक्षक फणीन्द्र प्रसाईले जानकारी दिनुभयो। सिपमा पहिरोबाट पुनः रोकाको ज्यान गएको खबर ढिला गरी प्राप्त भएको छ। त्यस्तै शनिबार ताराखोलामै एकजनाको ज्यान गएको थियो भने आइतबार तमानखोला गाउँपालिकामा 4 जना र निसीकोला गाउँपालिकामा 5 जनाले ज्यान गुमाएका थिए। तमानखोला गाउँपालिकामा 1 जना बेपत्ता रहेको छन्। बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको 81 औं महासभाका अध्यक्ष डाक्टर खलिल लौर रहमानसँग भेटवार्ता गरेका छन्। न्यूयर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटवार्तामा परराष्ट्र मन्त्री खनालले महासभाको 81 औं अधिवेशनको अध्यक्ष पदमा निर्वाचित भएकोमा डाक्टर रहमानलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ। साथै उनले अध्यक्षको कार्यकालमा नेपालका तर्फबाट पूर्ण रूपमा सहयोग र समर्थन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। यता म्यानमारको पश्चिम राखाई राज्यमा सेनाले विद्रोही समूह अराकन आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्ती 49 जनाको मृत्यु भएको छ। घटनामा 58 जना घाइते भएका छन्। अराकन आर्मी र उद्धार कार्यमा संलग्न एक अधिकारीका अनुसार सोमबार क्याबक्त टाउनशिपको स्थानीय बजार नजिक एक लडाकु विमानले 2 वटा बम खसालेको थियो। मृतकमा बजारको व्यापारी, सामान किन्न आएका ग्राहक तथा बाटो हिँडिरहेका सर्वसाधारण रहेको बताइएको छ। घाइते मध्ये 22 जनाको अवस्था गम्भीर रहेको अराकन आर्मीले जनाएको छ। रखाइनमा उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी वाई औन आङले घटनास्थलमा रहेका उद्धारकर्मीबाट प्राप्त विवरणका आधारमा हताहतको संख्या पुष्टि गरेको एसोसिएट्स प्रेसले जनाएको छ। जिल्लामा 5 वर्ष मुनिका बालबालिकामा शीघ्र स्वास्थ्य प्रसाद संक्रमणको दर बढ़ेको छ। आर्थिक वर्ष 81-82 को तुलनामा आर्थिक वर्ष 82-83 यो संख्या बढ़ेको हो। जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार गत आर्थिक वर्ष प्रति 1000 बालबालिकामा 431 जनामा यो समस्या देखिएको थियो। उनका अनुसार आर्थिक वर्ष 81-82 संख्या 396 पुगेको छ। हरेक वर्ष यस्तो रोगका बालबालिका बढ़दै गएको भन्दै उनले बालबालिकाको स्वास्थ्यमा ख्याल राख्न अनुरोध गरेका छन्।
अब खेलकुदको समाचार। जापानमा जारी 20औं एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको छ। श्रीलंका र नेपाल बीच बिहान पाउने 6 बजेदेखि सुरु हुन लागेको खेल लगातारको वर्षाले रद्द भएको हो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। नेपालको यात्रा पनि क्वार्टर फाइनलबाटै सकिएको छ। नेपालले सम्म चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँग खेल नतिजाविहीन भएपछि समविजेताको रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको थियो। यसअघि सन् 2010, 2014 र 2022 एसियन गेम्समा पनि क्वार्टर फाइनलबाट बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ़न सकेन। यसअघि हङकङ र पाकिस्तान तथा भारत अफगानिस्तान बीचको खेल पनि वर्षाले रद्द हुँदा पाकिस्तान र भारत अगाडि बढ़ेका थिए। अन्तिम क्वार्टर फाइनलमा आजै पौने 11 बजे मलेसिया र बंगलादेश बीच खेल हुनेछ। उक्त खेल पनि वर्षाले रद्द हुने सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। अवरूद्ध सड़क खुलाउन काम तीव्र। बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने तयारी। बागलुङमा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 12 पुग्यो। युएनको एक्कासियौं महासभाका अध्यक्ष रहमान र परराष्ट्र मन्त्री खनालबीच भेटवार्ता। म्यानमारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला, 49 जनाको मृत्यु। र वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमी फाइनलमा नेपाल बाहिरियो। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको नयाँ एप्लिकेसन डाउनलोड गरेर संसार भन्न सक्नुहुन्छ। हाम्रो संसार बेसी अहिले सबै खबर संगाल आउँछ। हामी सफलताको पाइलामा के गर्नु तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ उद्योग,
3: रेनबो हेन्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। www.websurfer.com.np

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार साथमा लोक सांगीतिक अभिवादन जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रम लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट रेडियो सफलताको फेसबुकबाट रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब गरीब 45 मिनटमा हेरसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वनपाखा घाँसो दाउरा मेला पाता पानी पन्दुरु डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दै यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोशेली प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका घानी अनुमति चाहन्छु।

हजुर, अत्यन्तै मिठो सांगीतिक कुशली प्रस्तुत भइसकेको छ कार्यक्रममा। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कुशलीहरू प्रस्तुत गर्ने गर्छौ। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूका कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोग गरिरहनेछौ। भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्ने अनुमति चाहन्छु।

अवश्य पनि यो मिठो सांगीतिक कसैले सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्म

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barsho dekhi desh videsh ka 5 sari hotel ma karyarat chef ra manager dwara talim dine videsh ma manyata prapta antarrashtriya star ko pathyakram.
5: Sathai hostel ko byabastha pani raheko cha.
4: Sare hotel haru ma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा
4: फोन नम्बर 061587915
6: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ले जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या जतासिम विषया रोसै दे कार तब खोरबे खैबै बैंक छौ जर यासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं
7: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 061553071 98067183 97050 77123 व्हाट्सएप नम्बर 98011 77123
8: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाऊ
9: यामै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्ने समिक्ष काठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
11: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक फोन नम्बर 061-541-984 541-985 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउ

हजुरको एकछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यदि बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कुशीले प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कुशीले प्रस्तुत गर्नेछु। यहाँहरू सम्पूर्णलाई समेट्दै स्वीकार गर्नुहोला।

हजुर, यो मिठो सांगीतिक शैली अवश्य पनि हरेक सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोडका गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छिट्याइएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक शैली हर समक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने वाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। हेदिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय संगीत। तपाईँको बाँकी फल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। धन्यवाद। नमस्कार।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ले जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या छ तसिम विषया रुसै दे कार तब खोर्बे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम्क लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौं।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
4: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्याण्ड मावि सँगै सञ्चालक गुरूप्रसाद बराल मोबाइल नम्बर 9840602127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560 2325 98086 35480 साथ ही आईएलएस पीटी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: के लाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825270714।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्गो चुक्लढुङ्गा यु एफ र सी कम्प्लेक्सको बिचमा
4: फोन नम्बर 061-587-915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846-59581
6: 9166-15475
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

97050505 97055 007 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हेर न सांगलो बरो बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकाल दिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: देला तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क पिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी पिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9846020127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्टर्फ ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: समय सँगै बग्दै रहन्छ।
1: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
3: होइन, के भन्थेन यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित द गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। द गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क द गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-21440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था द गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852 67 93 97 5950 दोस्तीटु मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 9846059581
2: 9116715475।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0362, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615-55-3050, 0615-589-848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा, तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66-642 9860-41-081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: हैन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
6: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
7: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
6: सम्पर्क
7: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-251, 98-450-50-251।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या जतासिम बिस्या रुसैदे कार तब ख्योर्बे खैबै बैंक छो जर यासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ

0: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9856035111।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: बारिश ता बार टेन्डर सुस्ती मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
2: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
4: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
3: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र थ्री कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061-587-915
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
6: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560-27500
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
8: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
9: कन्ट्याक्ट 0615553050 0615589848
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575, 9807159947, 9857325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9856320325, 9806435480। साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462889989।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कार तब ख्योर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौँ।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले तेल लगाएर गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 0161574225 9850140 9850607 र 9808140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805210050 9821270014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: ममता, ए ममता, दुई कप चिया लिएर आइज त, यहाँ अन्टी आउनु भएको छ।
1: आन्टी, लिनुस चिया।
2: को हो नानी, कुन स्कुलमा पढ्छौ?
0: ल ल, चिया राखने भित्र जा। यहाँ अस्मिता, तँ पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ?
2: हेर सर, त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैँले मेरो आँखा खोलिदिइस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ। बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: सावजी जूस पाऊ न
1: लिनुस जूस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अङ्कल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्या सकिएको सामान कहिल्यै पनि नबेच्नुहोला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्या सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या जतासिम बिस्या रुसैले कार तब खेरबे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम्क लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डरका लागि सम्पर्क 9750505508 9750505507। मनसरा ताज चिकन बिरयानी, हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9850628104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडी अथवा सिडीजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: アルゴタキャ
1: テレレトプラパンチャバジャメリジャン南部

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
3: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
5: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
5: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स

0: साउजी जुस पाऊ न
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै छ हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिले पनि नबेच्नुहोला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ट्ज

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्नमा लाइव।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो रुखो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 97050-50508, 97055-55007, मनसरा ताज चिकन बिरयानी, हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460 59581
1: 98165 1575।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ले जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या छ तसिन विषया रुसैले कार तब थ्योर बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौं।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्टफर्न ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
5: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवा वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
6: कन्ट्याक्ट 0615530050 0615589848
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 9856231461 9826।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरू

0: गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
1: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
2: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
2: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको रु 5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
2: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
2: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
2: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ, औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त, सम्पर्क नम्बर 98576221, 98450502251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्गो चुक्लढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98061234, 97050707123, व्हाट्सएप नम्बर 98011 77123।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 50 9825170 14
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या छ तसिम विषया रुसै दे कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाहपथ काठमाडौं
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: होइन ए बुढा बिहान बिहानै कहीँ नलाकाऊ
8: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 525 9 4 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता नि छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-06।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनु सही बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707036 98 5 60 20 325 98 086 35 480 साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसै दे कार तब खेर भे खै भई बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौँ।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर।

के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।

0: क्षयरोग स्वच्छता कसरी नानी
1: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्युँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
0: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
1: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
2: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560257900।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
3: के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9821277014।
5: आयो है मासु, ताजा ताजा मासु। दोस्ती टू

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्तीटु मिट स्टप।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

जे भइराखेको छ पछिल्लो समय दिगो विकास अनि परिवर्तनको लागि भइराखेको छ। नियम कानून सबैको लागि बराबर हुन्छ। परिवर्तन अनि विकासका लागि यी सबै घटनाक्रमहरू आवश्यक छन्। अनि अपडेटका लागि हामीसँगै रहनुहोला।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: पर्दैन पर्दैन ढिला भइसक्यो गाई फुकाउनलाई मार्ला नि फेरि त्यो आमाले
1: ए ल ल एकछिनमा आउँछु फेरि आमा त हुन् हिँड्ने गरिन्

0: Makilal Esports, Dukta Bisal Bazar, Sipe Junga Pokhara, Sampurna Kisimka, Khelkudka Sarangri, Wholesale Tatha Khudra Bikri Garine Thaun, Bibhinna Deshka Jersey Haru, Supath Mulyama Painchha, Aafulai Man Parne Deshko Jersey Ka Lagi, Samjhnuhos, Makilal Esports. Proprietor Mohan Kumar, Sampark 98162-69983, 98532-55855, Sanjunu Sai, Bakilal Sports, Buddha Vishal Bazar.
1: ओहो भाउजू ग्यास त सारै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गरे भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिदैन
1: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू यो त एकदमै संवेदनशील चीज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कको लागि 98560-35394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
5: हेलो
6: हजुर सन्चै कस्तो छ हजुरलाई
7: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
5: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
7: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
8: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
9: Kantipur Hotel Training Center.
8: Barsho dekhi, desh videsh ka 5 tari hotel ma karyarat, chef ra manager dwara talim dine, videsh ma manyata prapta, antarashtriya star ko pathyakram.
10: Sathai hostel ko byawastha pani raheko chha.
9: Tari hotel haru ma field visit ra field training garaine, city visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
8: Kantipur Hotel Training Center. सुन्दरमार्ग चुप्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा
9: फोन नम्बर 061-587-915
11: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851
12: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
13: होइन के भन्छ यो रेडियोले
12: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98560-2140 98560-60127 र 98038-21440 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
14: विगतको 20 वर्षदेखि सेवामा समर्पित
15: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
14: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
15: कन्ट्याक्ट 0615530 0615589848
14: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: यो सफलता एक सय तीन छोरो चार भोजी राखेको छ हो सुन्न नबुल्नु होला एक सय तीन छोरो चार मेगा हर्ज
1: रेडियो सफलता एक सय तीन छोरो चार मेगा हर्ज
2: सुन्न मन लाइफ

यो सफलता लागौं युवा होशले आफ्नो जन्म कृतार्थ गर्छ उसले जो छर्छ ऊर्जा यहाँ श्री सम्पत्ति यही अपार छ।

0: मठ मन्दिर,
1: गुरुकुल,
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार शुभ बर्बाद जहां संचार त्यहां विकास रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल आश्विन महिनाको 14 गते बुधबार, ईस्वी सम्वत सेप्टेम्बर 30 तारीक सन् 2026, श्री साक्य 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आश्विन कृष्ण पितृपक्ष चलेको छ। आज आश्विन कृष्ण पितृपक्षको चतुर्थी तिथि दिनमा 4:44 त्यसपछि पञ्चमी तिथि लाग्नेछ। नक्षत्रमा भरणी बिहानमा 10:17 त्यसपछि कृतिका नक्षत्र लाग्नेछ। विष्णुवाद योगमा हर्षण 2:08 त्यसपछि सिद्धि योग लाग्नेछ। कर्णमा कौलव अहोरात रहनेछ। आनन्दादि योगमा आज काण योग रहनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा मेष राशिमा रहनेछन्। आजको दिनमान 29:44 अर्थात 11:56 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:56 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 5:50 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 8:09 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 9:31 रहेको छ। आज श्रोश्राद्धको चतुर्थी तिथिको श्राद्ध गर्ने दिन रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागू आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिनेछ। अध्ययनमा सोचे जस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्नेछ। निराश नबनिकन कामको गतिलाई अगाडि बढाउनुहोला। मौका पर्खिँदा परिस्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सतर्क हुन आवश्यक छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। विशेषत सरकारी कामकाजमा केही अलमल हुन सक्छ, तर पनि पहिलाको सफलताले हौसला जगाउनेछ। बिछोड़िएका आफन्तजन भेटिनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। खानपानको शोकले स्वास्थ्य प्रतिकूल बन्न सक्नेतर्फ तपाईँ सचेत हुन आवश्यक छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूको लागि आज आकस्मिक खर्चले अर्थ अभाव